हेलो नमस्ते बीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा म सुसन बालाको तर्फबाट र सङ्गीत सागर आइपुगेको छ श्रोताहरू तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा सताझै आफ्नै समय अनुसार भनौँ तोकिएको समयमा भनौँ होइन त र मिठा मिठा गीत सङ्गीतको साथमा आइपुगेको छ आज पनि सङ्गीत सागर र आशा छ विश्वास छ आजको सङ्गीत सागरलाई एकदम इन्जोय नै गर्नुहुन्छ भन्ने र सुरुमा एउटा गीत सुन्यौ श्रोताहरू हामीले नसम्झ भुलि दिनेलाई टाढा भइजानेलाई नबोलाऊ साथी फेरि फेरि हृदय तोड्नेलाई भनेर हाम्रो गायक एड्रियन प्रधान भन्दै हुनुहुन्थ्यो श्रोताहरू र कहिलेकाहीँ यस्तै हुन्छ श्रोताहरू चोट लागिदिन्छ मन दुखिदिन्छ होइन त्यो नजिकको मान्छेलाई पनि भुलिदिउँ कि जस्तो लाग्छ त्यो नजिकको मान्छेलाई पनि नसम्झ्यौँ कि जस्तो लाग्छ कहिले पनि नसम्झ्यौँ जस्तो लाग्छ कहिले पनि नबोलाऊ जस्तो लाग्छ होइन त यस्तै यस्तै भावनाहरू थियो यो कार्यक्रमको धारणीमा यो गीतमा श्रोताहरू हृदय तोड्नेलाई चाहिँ किन बोलाउने भन्ने हाम्रो गायक एड्रियन प्रधानको भनाई हजुर र मिठा मिठा गीत सङ्गीतको साथमा आइपुगेको छ तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा सङ्गीत सागर र हामी सङ्गीत सागरको छालहरूमा छौँ आइपुगिसकेका छौँ तपाईँ हाम्रो भेट भइसकेको छ सङ्गीत सागरको किनारामा भनौँ तपाईँ हाम्रो भेट भइसकेको छ र श्रोताहरू अर्को गीततर्फ पनि लागिहालौँ गीतै मिठो होइन त श्रोताहरू सुरेश लामा र सबिना योङहाङले गाउनु भएको गीत छ तिमी हाँसिदेऊ साथ दिन्छु पहरामा फुलाउला भनेर उहाँहरू एकअर्कामा भन्दै हुनुहुन्छ श्रोताहरू माया प्रीतिका कुराहरू छन् अबको प्रस्तुतिमा सम्बन्धमा यस्तै यस्तै मिठा मिठा कुराहरू हुन्छ यस्तै यस्तै मिठा मिठा सोचहरू भनौँ होइन कल्पनाहरू भनौँ हुन्छन् र सुरेश लामा सबिना योङहाङले गाउनुभएको गीत अबको प्रस्तुतिमा भद्रकला आङबुहाङ राईले लेख्नुभएको शब्दहरू छन् भने सङ्गीत यसमा सञ्जीव बराइलीको रहेको छ श्रोताहरू स्वीकार्नुहोस् यो गीत तिमी हाँसिदेऊ म साथ दिन्छु पहरामा फुलाउला

आफ्नो नजिकको मान्छेको साथ पाएपछि श्रोताहरू आफ्नो नजिकको मान्छेको मुस्कान देखेपछि पहरामा पनि फुलाउला भन्ने भनाइहरू थिए सुरेश लामा र सबिना योङहाङको। भने अब यहाँ स्वप्निल शर्मा र जोन राईको यो गीत छ श्रोताहरू, बादल सरी वरिपरि पछि लाग्ने छु बाडुल्की भनेर पछ्याउने छु भनेर उहाँहरू दुईजना भन्दै हुनुहुन्छ। बाडुल्की भनेर एकअर्कालाई पछ्याउने भनिन्छ नि, कसैले सम्झे पनि बाडुली लाग्छ भनेर होइन त श्रोताहरू, बाडुल्की लगाउँदै सम्झना गर्दै होइन, थुप्रै थुप्रै सम्झना गर्दै बाडुल्की लगाउँदै एकअर्काको पछि लाग्ने, एकअर्काको पछि नछोड्ने उहाँहरूको भनाइ रहेछ, कल्पना रहेछ।

स्वप्निल शर्मा र जोन राय बादल सरी वरिपरि पछि लाग्ने कुरा गर्दै भनौ बाडुल्की बनेर पछ्याउने कुरा गर्दै हुनुहुन्थ्यो भने अब यहाँ एसटी योगी र नबिता पौडेल आउनु भएको छ चलचित्र लन्डन टु प्यारिसको गीत बोकेर तपाईँहरू समक्ष भनौँ आजको संगीत सागरको यो किनारामा भनौँ शब्दहरू राम अविरल विष्टले लेख्नु भएको छ भने संगीत एसटी योगीको रहेको छ गीतको बोल छ चाहन्छु यो माया दिन तिमीलाई तर भन्न सक्दिन किन तिमीलाई भनेर भन्दै हुनुहुन्छ श्रोताहरू मायालाई एक्सप्रेस गर्न भन्दा टाइम लाग्छ नि होइन त

0: SBS गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: श्रोताहरू, एसटी योगी र नविता पौडेलको आवाजमा यो गीत सुन्नुभयो, चलचित्र लन्डन टु प्यारिसको। र अब अर्को गीत छ फिरोजको आवाजमा रहेको छ, उहाँ 1974 AD को चाहिँ लिड भोकलिस्ट हुनुहुन्छ। र आएन चिठीहरू मेरो धेरै दिन भो किन आएन, सम्झेन उसले मलाई आज भोलि, त अलिकति निराश पो पाइयो त उहाँलाई, होइन त? र चिठीहरू आएन रहेछ नजिकको मान्छेबाट, धेरै दिन भो भइसकेछ, उसले सम्झेन कि आज भोलि मलाई बिर्सियो कि भनेर, उहाँको मनमा अलिकति शंका जागेको छ। श्रोताहरू, आशा छ बिर्सिनु भएको छैन उहाँको नजिकको मान्छेले।

BFPS गोरखा रेडियो, गोरखा रेडियो। हजुर श्रोता र बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। संगीत सागरमा छौँ, मिठा मिठा गीतहरूमा छौँ भनौँ, गीत संगीतमा छौँ भनौँ, संगीत सागरको किनारामा बसेर होइन तपाईँ हामी यी गीतहरूमा रमाइरहेका छौँ। आजको भेट हाम्रो रमाइलो हुँदैछ पक्कै पनि, होइन त श्रोताहरू? र अब यो मिठो रमाइलोको साथसाथै भनौँ अर्को गीततर्फ पनि हामी लागौँ, किनभने यो रमाइलोलाई कन्टिन्यू त गर्नु पर्यो नि त, होइन त? यहाँ अनुराधा पौडवाल आउनु भएको छ चलचित्र दिल है कि मान्ता नहींको टाइटल गीत लिएर। गीतको बोल दिल है कि मान्दा नहीं। हजुर श्रोताहरू, दिल कहिले काहीँ मान्दैन पक्कै पनि, अटेरी गर्छ नि होइन त, बेइमानी गर्छ कहिले काहीँ दिलले।

दिल है कि मान्ता नहीं, वहाँ हाम्रो अनुराधा पौडवालले गाउनु भएको गीत सुन्नुभयो। चलचित्र दिल है कि मान्ता नहीं को टाइटल ट्र्याक थियो यो। र अब यहाँ नेपाली गीत अर्को सुजन चापा गाई। हजुर श्रोता, र हाम्रो चर्चित गायक सुजन चापा गाईलाई मैले निम्त्याएकी छु। उहाँ आइपुग्नु भएको छ। उहाँले हर्क साउथको शब्दहरू बोकेर आउँदै हुनुहुन्छ। अबको प्रस्तुतिमा आफ्नै सङ्गीतले सजाउनु भएको छ ती शब्दहरूलाई। जाँदा माया हाँस्दै जानुला, खुस

0: You just heard the azan, or the call for Isha, or the evening prayer. The Prophet, peace be upon him, said, "The prayer in congregation is 27 times better than the prayer offered by a person alone." Related by Imam al-Bukhari and Muslim, according to Ibn Umar.
1: And now for your daily guide, the time to perform the Subuh Adhan prayer for tomorrow will be at 4:43 a.m. in the morning. Prayer times are based on the Brunei Muara and Tempurung districts. If you are in Tutong district, add 1 minute, while for those in the Belai district, add 3 more minutes. May we all be further guided by Allah.
2: कहिले काहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ यति मात्र होइन यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो स्मरण रहोस् द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk
3: जाँदा माया हाँस्दै जानु ल खुसी सबै सङ्गाली लानु ल भनेर हाम्रो सुजन चापागाई हजुर चर्चित गायक सुजन चापागाईले भन्दै हुनुहुन्थ्यो पक्कै पनि श्रोताहरू अलिकति पोजिटिभ भएर उहाँले आफ्नो मायालुलाई भनौँ आफ्नो प्रियसीलाई भनौँ आफ्नो नजिकको मान्छेलाई भनौँ होइन जान त जाऊ तर तिमी हाँस्दै जाऊ र खुसीहरू सबै तिमीले नै सङ्गालेर लैजाऊ सम्हालेर लैजाऊ भनेर उहाँ भन्दै हुनुहुन्थ्यो र अब अर्को गीत श्रोताहरू मैले हिन्दी गीत फेरि लिएकी छु एउटा फाहिम अब्दुल्लाको आवाजमा रहेको छ इर्शाद कमिलको शब्दहरू छन् भने सङ्गीत तनिष्क बागीको रहेको छ सैयारा चलचित्रको गीत हो र यो टाइटल सङ्ग हो यो चलचित्रको तु पास है मेरे पास है ऐसे मेरा कोही एहसास है जैसे हाय मैं मरी जाऊँ हजुर यो गीत निकै चर्चित गीत भनौँ होइन यो गीत सुनौ फाहिम अब्दुल्लाको आवाजमा अबको प्रस्तुतिमा यो सङ्गीत सागरको छालहरूमा सङ्गीत सागरको किनारामा बसेर

हजुर श्रोताहरू, मिठा मिठा गीत सङ्गीतमा डुब्दा डुब्दै भनौँ, मिठा मिठा गीत सङ्गीतमा रमाउँदा रमाउँदै भनौँ, यो सङ्गीत सागरको किनारामा बसेर रमाइलो गर्दा गर्दै भनौँ, आजको सङ्गीत सागरलाई बिट मार्ने बेला भइसकेको छ र अर्को साता फेरि पनि यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा म आउनेछु। आजलाई भने म सुसन बालालाई आकी दिनुहोस्। नमस्ते, बाई।

FM online, online apps तथा smart speaker हरुमा सुनना सकने यो BFBS गोरखा radio हो।